0: کے بھارت فیوچر سٹی میں منعقد ہوگا۔ عالمی سرمایہ کاری اور شراکت داریوں کو فروغ دینے کے مقصد سے منعقد ہونے والے اس پروگرام میں بی ٹو بی اجلاس، ایئر شو اور جدید ٹیکنالوجی کے لائیو مظاہرے شامل ہوں گے۔ بھدرادری کوتگوڑم ضلع کے پلونچا میونسپلٹی حدود میں 360 ڈبل بیڈروم مکانات شفاف لکی ڈرا کے ذریعے مستحقین میں تقسیم کیے گئے۔ عہدیداروں کے مطابق 4611 درخواستوں میں سے 1254 اہل امیدواروں کا انتخاب کیا گیا۔ اس عمل میں سماجی تحفظات کو مد نظر رکھا گیا، جبکہ معذور افراد کے لیے 18 مکانات مختص کیے گئے۔ نظام آباد کے پولیس کمشنر سائی چیتنیا نے گنیش وسرجن کے دوران امن و امان برقرار رکھنے کے لیے ضلع بھر میں شراب کی دکانیں، بارز، تاڑی کی دکانیں اور کلب 2 دن تک بند رکھنے کا اعلان کیا ہے۔ یہ پابندی 25 ستمبر صبح 6 بجے سے 27 ستمبر صبح 6 بجے تک نافذ رہے گی۔ تلنگانہ اسٹیٹ ایس سی ایس ٹی کمیشن کے چیئرمین بکی وینکٹیا نے 5 ارکان کے ہمراہ سنگاریڈی ضلع کا دورہ کیا۔ عہدیداروں کے ساتھ اجلاس میں اراضی کے مسائل، ایس سی ایس ٹی مظالم کے مقدمات، روسٹر پوائنٹ پر عمل درآمد اور بیک لاگ آسامیوں کا جائزہ لیا گیا۔ اجلاس میں ضلع کلکٹر پرتیک جین اور ایس پی پاریتوش پنکج نے بھی شرکت کی۔ بعد ازاں کمیشن نے عوام سے نمائندگیاں وصول کیں۔ وزیر زراعت تمل ناگیشور راؤ نے خام پام آئل پر درآمدی ڈیوٹی 16.5% سے گھٹا کر 11% کرنے کے مرکزی حکومت کے فیصلے پر تنقید کی ہے۔ انہوں نے کہا کہ ڈیوٹی کم کرنے کے بجائے اسے 44% تک بڑھایا جانا چاہیے تھا۔ اور آخر میں اس بلٹن کی خاص خبریں ایک بار پھر سن لیجیے۔ خیرت آباد کے سابق ایم ایل اے دانم ناگندر نے اپنی نااہلی سے متعلق سپریم کورٹ کے فیصلے کا خیر مقدم کرتے ہوئے کہا ہے کہ وہ ضمنی انتخاب کے لیے تیار ہیں۔ مرکزی وزیر بنڈی سنجے کمار اور تلنگانہ بی جے پی کے صدر رام چندر راؤ نے سپریم کورٹ کے فیصلے پر رد عمل ظاہر کرتے ہوئے سیاسی وفاداریاں تبدیل کرنے پر کانگریس اور بی آر ایس قائدین کو تنقید کا نشانہ بنایا ہے۔ ڈپٹی چیف منسٹر ملو بھٹی وکرمارکا اور وزیر سیاحت جوپلی کرشنا راؤ نے عہدیداروں کو ہدایت دی ہے کہ وہ تلنگانہ کو عالمی سیاحتی مرکز کے طور پر فروغ دینے کے لیے ایکشن پلان تیار کریں۔ اور وزیر صحت دامودر راج نرسمہا نے سرکاری اور خانگی دواخانوں میں فائر سیفٹی کے معیارات کا جائزہ لیا۔ آکاشوانی حیدرآباد سے علاقائی خبریں اب ختم ہوتی ہیں۔
1: نمسکار، آکاشوانی سماچار کے ساتھ میں وشال شرما۔ प्रधानमंत्री नरेंद्र मोदी ने कहा है कि सेवा भाव हर व्यक्ति में स्वाभाविक रूप से होना चाहिए। श्री मोदी वडनगर से वाराणसी तक यात्रा कर रहे सेवा यात्रियों से वीडियो कॉन्फ्रेंस के माध्यम से संवाद कर रहे थे।
2: सेवा यही मुख्य हमारा काम होना चाहिए और हम सेवा कर कर के ही सेवा का संदेश देंगे, शब्दों में नहीं देंगे। हमारे अपने आचरण से लोगों को पता चले कि राजनीति में सत्ता कितनी ही क्यों न बड़ी हो जाए, लेकिन हमारा मार्ग सेवा का ही रहेगा। कितने ही ऊंचे शिखर पर पहुंचेंगे, लेकिन सेवा परमो धर्म इस भाव को लेकर आगे बढ़ेंगे।
1: प्रधानमंत्री ने कहा कि पीएम किसान और पीएम सूर्यघर योजना जैसी अनेक योजनाओं की पहचान अंतिम व्यक्ति तक पहुंचने वाली सेवाओं के रूप में बनी है। उन्होंने विकसित भारत के निर्माण में युवाओं की भूमिका को बढ़ाने का आह्वान किया। प्रमुख रक्षा अध्यक्ष जनरल एनएस राजासुब्रमणि ने युद्ध के बदलते स्वरूप के अनुरूप भारत की रक्षा अधिग्रहण प्रणाली तेजी से अनुकूलित करने की आवश्यकता पर बल दिया है। नई दिल्ली में एक कार्यक्रम में जनरल सुब्रमणि ने रक्षा इकोसिस्टम को मजबूत करने के लिए प्रौद्योगिकी, डेटा और उद्योग के एकीकरण के महत्व का उल्लेख किया। उन्होंने युद्ध क्षेत्र में हथियारों के रखरखाव और मरम्मत के साधनों की आवश्यकता पर बल दिया। जनरल सुब्रमणि ने कहा कि युद्ध की अर्थव्यवस्था बदल रही है। सरकार ने घरेलू खाद्य तेलों की कीमतों को नियंत्रित करने के लिए प्रमुख आयातित कच्चे खाद्य तेलों पर मूल सीमा शुल्क घटा दिया है। कच्चे सूरजमुखी तेल पर मूल सीमा शुल्क घटाकर 0 कर दिया गया है, जबकि कच्चे सोयाबीन तेल और कच्चे ताड़ के तेल पर सीमा शुल्क 10% से घटाकर 5% किया गया है। नीट पीजी 2026 का परिणाम घोषित कर दिया गया है। 30 अगस्त को देशभर में आयोजित परीक्षा में कुल लगभग 2,66,000 उम्मीदवार शामिल हुए।